शांति उपजै जिन तृष्णा अग्न बुझाई गुरते नाम पाई वड्डी वडियाई एको नाम चेत मेरे भाई।